0: सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक सामाइन, FM 92.6 पे आपको हम वेलकम करते हैं। हमारे प्रोग्राम का सिलसिला अब फिर जारी हो रहा है दोबारा वक्फे के बाद। तो हमारी जो कॉन्फ्रेंस थी उस कॉन्फ्रेंस के हवाले से हम बात कर रहे थे। डॉक्टर शाजिया हमारे साथ मौजूद हैं, हेड ऑफ द डिपार्टमेंट है साइकोलॉजी डिपार्टमेंट UCP में यहाँ। तो मैं डॉक्टर साहब, आपने जो थीम बनाई है कॉन्फ्रेंस की, उसमें आपने जो है वो जो ज़हनी सेहत है और उसका इंसानी वक़ार के साथ ताल्लुक़ है, मेंटल हेल्थ और उसका ह्यूमन डिग्निटी के साथ जो रिलेशनशिप है, जरा थोड़ा सा इसको एक लेमैन के लिए, एक आम शख्स के लिए जरा बयान कीजिएगा ताकि वो समझ सके कि ये क्या है चीज़, ये ज़हनी सेहत और इंसानी वक़ार, उसको ज़रा थोड़ा सा ये चीज़ें रिलेट करने में दुश्वारी होती है, ज़रा इसकी वजाहत कीजिएगा।
2: जी डॉक्टर साहब, ज़हनी सेहत को जब हम इंसानी वक़ार या हम डिग्निटी के साथ रिलेट करते हैं, तो इंसान की जो वक़ार है, मेरा ख्याल है वो दुनिया में बड़ी इम्पॉर्टेंट एक फैक्टर है हमारी एग्जिस्टेंस के लिए। हमारा जो वजूद है उसके लिए हमारे वक़ार की बहुत अहमियत है। हमें लोग कैसे देखते हैं, हमें लोग कैसे ट्रीट करते हैं, हमारे साथ कैसा रवैया रखते हैं, ये बड़ा इंसानों के लिए इम्पॉर्टेंट होता है। और इंसानों का लफ्ज़ मैं इसलिए इस्तेमाल कर रही हूँ कि ये एक छोटे बच्चे से ले कर एक बुजुर्ग इंसान जो है, ये जो ह्यूमन डेवलपमेंट के सारे फेजेस हैं, जिसमें हम एक बिल्कुल जो छोटा बच्चा है जो 5 साल तक की उम्र का है, फिर एक 12 साल तक की उम्र का है, फिर एक टीनेजर है जो 18 साल की उम्र का है, फिर उसके बाद एक 25 से 30 साल 35 साल का एक एडल्ट है, फिर मिडल एडल्टहुड है, फिर ओल्ड एज है। हर उम्र की अपनी इज्जत की तौकीर की रिक्वायरमेंट्स होती
1: है, प्रोटोकॉल है,
2: प्रोटोकॉल है, और डेवलपमेंट का हिस्सा भी है
1: जी।
2: क्योंकि यही जो इज्जत है, यही जो तौकीर है, यही जो डिग्निटी है, ये हमारे सेल्फ को डेवलप करती है। हम अपने बारे में क्या सोचते हैं और हम अपने आप को क्या समझते हैं, ये हमें माहौल भी बताता है और हम खुद भी उसको एवेलुएट कर रहे होते हैं। और वक्तन फवक्तन जो फीडबैक हमें लोगों की तरफ से मिल रहा होता है, वो या तो हमारे कॉन्फिडेंस और सेल्फ इस्टीम को बढ़ाता चला जाता है, या फिर वो हमारे सेल्फ इस्टीम और कॉन्फिडेंस को कम करता चला जाता है।
1: जैसे इकबाल ने इसको कहा है ना कि खुदी को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या। यानी सेल्फ इस्टीम में अपने आप को इस तरह से लेके चलें कि अल्लाह ताला भी आपको पसंद करे,
2: पसंद करे। और सेल्फ इस्टीम डेवलप करने वाले लोग जो हमारे इर्द गिर्द हैं, वो सारे वो अफराद हैं जो हमारी फैमिली का हिस्सा हैं, जो हमारे उस्ताद हैं, जो हमारे दोस्त हैं, जो हमारे प्रोफेशनल कोलीग्स हैं, जो हमारी लीडरशिप है और जो हमारी कम्युनिटी है ओवरऑल, ये सारे लोग कंट्रीब्यूट कर रहे होते हैं ह्यूमन डिग्निटी की तरफ, कि वो किस तरह से इंसानों को ट्रीट करते हैं।
1: बिल्कुल ठीक।
2: इंसानों को हम किस तरह से सोचते हैं कि इंसानियत की, हम कहते हैं कि इंसानियत की मेराज ही यही है कि हम इंसानों के हकूक भी पूरे करें और इंसानों को अच्छे तरीके से डील करें।
1: बिल्कुल ठीक।
2: तो ये एक बहुत बड़ा फैक्टर है जो आजकल हम देखते हैं कि आइसोलेशन की तरफ बहुत जा रही है यूथ
1: जी।
2: बहुत अलग थलग होना शुरू हो गए हैं। तो वो जो कनेक्शंस थे, अटैचमेंट्स थी, जिससे हम वो डिग्निटी फील करते थे,
1: और डिसअपीयर हो रही है,
2: वो डिसअपीयर हो रही है। दूसरा जो इसमें एक इम्पॉर्टेंट फैक्टर है वो ये है कि जो मार्जिनलाइज्ड कम्युनिटीज हैं, क्योंकि इस वक्त
1: जैसे हम तौर पे कमजोर लोग हैं,
2: तबकात हैं, अब इसमें बहुत सारे तबकात आ जाते हैं। जैसे हम कहते हैं कि अभी हम जब डिग्निटी की बात करते हैं, तो उसमें हम ये कहते हैं कि बहुत सारी मार्जिनलाइज्ड कम्युनिटीज हैं, और उसमें जो कम्युनिटी हम डील करते हैं वो मेंटल हेल्थ प्रॉब्लम्स के साथ है। अब क्या उनको डिग्निफाइड वे में मुआशरा ट्रीट कर रहा है? क्या ये एक फैक्टर नहीं है कि हम अगर किसी के घर के अंदर कोई ज़हनी मरीज हो, तो वहाँ जाना, उन लोगों के साथ उठना बैठना, उन लोगों के साथ रिश्तेदारी करना, क्या ये सारी चीज़ें हम क्वेश्चन नहीं करते कि हम इस फैमिली के साथ अपना ताल्लुक़ रखें या ना रखें? फिर जहाँ पे उन लोगों को ट्रीटमेंट दिया जाता है, और क्या फैमिलीज उन पर इन्वेस्ट करने पर तैयार हैं कि दे हैव देयर राइट टू बी ट्रीटेड? जैसे बाकी ज़हनी अमराज के अलावा बीमारियां हैं, उनके इलाज कराया जाता है, तो डिग्निफाइड वे में मेंटल हेल्थ प्रॉब्लम्स को क्यों नहीं करवाया जाता ट्रीट, उसको क्यों छुपाया जाता है? और फिर तीसरा जो ट्रीटमेंट ہمارے پاس اویلیبل ہے اس میں اتنے کم لوگ ہیں ہمارے پاس اس وقت کہ آل اوور دا کنٹری اگر ہم کیلکولیشنز دیکھیں تو وہ اتنی منیمل ہیں کہ وہ ہر پرسن کی ایکسیس ٹو مینٹل ہیلتھ پروفیشنل ہے ہی نہیں, نہ ہونے کے برابر ہے. تو ہمارے لیے یہ بڑا امپورٹنٹ ہے کہ وہ ڈگنیٹی اور پھر ٹریٹمنٹ میتھڈس جو یوز کیے جا رہے ہیں, جو ٹریٹمنٹ سینٹرز بنائے جا رہے ہیں, کیا اس میں کوئی ایتھکس, کوئی کوڈ آف کنڈکٹ جو ہے اس کو فالو کیا جا رہا ہے؟ کیونکہ یہ لوگ اپنی ذہنی طور پہ اپنی ریالٹی کو تو پہچان نہیں پا رہے ہوتے, انہیں تو احساس ہی نہیں ہوتا کہ ان کے ارد گرد کیا ہو رہا ہے, تو ان کو کیسے ٹریٹ کیا جاتا ہے؟ جیسے چھوٹے بچے ہیں جن کے ذہنی مسائل ہوتے ہیں جو کہ انٹلیکچولی ڈسیبل, یا ہم جن کو ڈفرینٹلی ایبلڈ بچے کہتے ہیں, تو ان کو تو پتہ ہی نہیں ہے. تو آپ نے کچھ واقعات سنے ہوں گے کہ جس میں دوسرا کوئی بھی ایک نارمل انسان جو وہاں پہ امپلائی ہے وہ ان کو مس ٹریٹ کر رہا ہے, ان کو مار رہا ہے, اور ساتھ وہ ایک جملہ استعمال کرتا ہے جس نے میرے دل پہ تو بہت اثر کیا, مجھے نہیں پتا کہ دوسرے لوگوں کو کیسے افیکٹ کیا ہوگا, کہ تم تو سن اور بول نہیں سکتے, آپ اپنے باپ کو جا کے کیا بتاؤ گے؟ تو یہ جو تکلیف ہے, یہ جو ڈگنیٹی ہم نہیں دے پا رہے, تو ہمیں ہر لیول پہ ٹریننگ کرنے کی ضرورت ہے. وہ جو بہت لوئر لیول پہ بھی ایک پرسن ان لوگوں کے ساتھ ڈیل کر رہا ہے, جو ہمارے ریسرچرز ہیں, جو ہمارے اسٹوڈنٹس ہیں, جو ہمارے پروفیشنلز ہیں, کہ پالیسی لیول پہ بھی چینجز آنی چاہیے, ٹریننگز بھی ہونی چاہیے, اویئرنیس بھی ہونی چاہیے. تو ڈگنیٹی کو اس پوائنٹ آف ویو سے ہم اس کانفرنس میں ایڈریس کرنا چاہتے ہیں.
3: میں ایک چیز ایڈ کرنا چاہوں گی, جیسے میڈم نے بات کی, جب ہم فیملیز کی بھی بات کرتے ہیں نا, خاص طور پہ جب ہم اسپیشل نیڈس, چلڈرن وتھ اسپیشل نیڈس کی بات کرتے ہیں, تو میری کچھ ریسرچز بھی کیونکہ اس پہ ہیں, تو ہم جب مدرس سے بات کرتے ہیں تو میجورٹی آف دا مدرس جو انہوں نے رپورٹ کیا, جو لیولز ان میں بہت زیادہ ہائی تھے, ڈپریشن بہت زیادہ تھا, سوشل آئسولیشن اور سوشل ریجیکشن بہت زیادہ تھی. اور سوشل آئسولیشن اور سوشل ریجیکشن کا مطلب یہ تھا کہ لوگوں نے ان کو اپنے گھر بلانا چھوڑ دیا, کیونکہ آپ کا بچہ تو بہت شرارتیں کرتا ہے, وہ ہمارے گھر آتا ہے تو ہمارا تو پورا گھر ہل جاتا ہے, تو آئی ایم سوری ہم آپ کو بلا نہیں سکتے, اور یہ ان کو کہا جاتا تھا.
1: بات سنتے تو یہ نا کہ کہہ دیا گیا ہے, جب بہت ساری صورتیں ایسی نہیں, کہا ہی نہیں جاتا, لیکن وہ ایک خاموش سگنل ہوتا ہے, آپ سمجھ جاتے ہیں پہلا تو آنا جانا تھا.
3: تو وہ جو سوشل ریجیکشن والا اسپیکٹ ہے وہ بہت ڈیپلی انہوں نے محسوس کیا اور اس کو رپورٹ بھی کیا.
1: صحیح,
3: اور وہاں پہ آپ دیکھیں کہ ان کی مینٹل ہیلتھ کتنی ڈسٹرب ہو گئی.
1: یقیناً. اچھا مس نیما, آپ یہ بتائیے گا کہ اس مینٹل ہیلتھ کا, ذہنی صحت کا کلائمیٹ چینج کے ساتھ, موسمی تبدیلیوں کے ساتھ کیسے لنک ہے؟ چلیں یہ باقی چیزیں تو ہمیں سمجھ میں آتی ہیں, یہ سوشل آئسولیشن کی بات کی, سوشل ریجیکشن کی آپ نے بات کی, اور ایک شخص جو ہے وہ بیچارہ بول نہیں سکتا اور سن نہیں سکتا, اور اس کے اوپر تشدد کیا جائے, پھر اس کو یہ کہا جائے کہ بھی تم کیسے بتاؤ گے وغیرہ وغیرہ وغیرہ, چاہے وہ اشاروں سے بتایا جائے, اگر وہ سن سکتا ہے تو چلے, وہ بول نہیں رہا ہے تو اس کو بتایا جائے, تو یہ واقعی کسی انسان کی بے بسی کا بہت بڑا مذاق اڑانے کے مترادف ہے, اور تکلیف تو پہنچائی جا رہی ہے.
2: اور اسی کو ڈاکٹر صاحب ہم ہیومیلیشن,
1: جی بالکل, ہیومیلیشن, بالکل
2: اسی کو ہم ہیومیلیشن کہتے ہیں.
1: تو مس نیما, آپ یہ بتائیے گا کہ اب اس کو کلائمیٹ چینج کے ساتھ آپ کس طریقے سے زبردستی ملا رہے ہیں؟ میں یہ سمجھ رہا ہوں کہ آپ زبردستی ملا رہے ہیں, جب تک آپ مجھے بتائیں گے نہیں, انتظار نہیں ہوگی, مجھے لگ رہا ہے زبردستی ملا رہے ہیں آپ.
3: بالکل سر, میں آپ کو کچھ اس کو ایکسپلین کرتی ہوں. ابھی کچھ ہی میرا خیال ہفتوں کی بات ہے, اسموگ آنے والی ہے لاہور میں.
1: جی بالکل.
3: اور ہماری کچھ اگین ریسرچز ہیں اس کے اوپر بھی, کیسے اسموگ نے افیکٹ کیا ہے لوگوں کی فیملی لائف کو, بچوں کو اور ان کی مدرس کو اور ایون فادرس کو بھی. اب اس کی وجہ کیا ہے؟ کیونکہ اسموگ ہے تو یو آر اسٹیئنگ ایٹ ہوم موسٹ آف دا ٹائم, اور آپ کی پوری روٹین جو ہے وہ بھی افیکٹ ہو رہی ہے, آپ کام پہ نہیں جا رہے, آپ اسکول نہیں جا رہے. سو اس دوران اٹ ہیز بین رپورٹڈ کہ وہ جو کچھ آپ کہہ لیں جو فیملی کانفلکٹس ہیں یا ایون ڈومیسٹک وائلنس, اٹ ہیز سیڈ ٹو بی انکریز ڈیورنگ دیٹ ٹائم, وچ از الارمنگ فار اس, کیونکہ آپ فرسٹریٹڈ زیادہ ہیں نا, آپ کا کام ختم ہو رہا ہے, آپ کام پہ نہیں جا رہے, آپ گھر رہ رہے ہیں, اور وہ آپ کے اندر ایک بلڈ اپ اگریشن لا رہا ہے, اور وہ اگریشن پھر ایک ایسی طرح سے نکل رہا ہے جس طرح سے نہیں نکلنا چاہیے.
1: یعنی پہلے اگر آپ آفس میں تھے, ایسے لوگ جو فرسٹریشن کا شکار ہیں, وہ اپنے سبارڈینیٹس کے ساتھ برا رویہ اختیار کرتے ہیں, اب چونکہ وہاں چھٹی ہے, اب وہ فرسٹریشن گھر پہ نکل رہی ہے, بچوں پہ.
3: اور سے دوسری یہ بھی بات ہے کہ چھٹی ہے, کئی لوگوں کا کام ایسا ہے نا کہ آپ روز جا رہے ہیں, آپ روز کام کر رہے ہیں, اینڈ یو آر ارننگ سم تھنگ آؤٹ آف اٹ. एंड व्हेन यू आर नॉट गोइंग एवरी डे तो यू आर स्टेइंग होम, और वो आपको और ज्यादा फ्रस्ट्रेट कर रहा है
1: कि आप कमा नहीं रहे, घर का खर्चा कैसे चलेगा।
2: साथ मैं भी इसमें कुछ ऐड करना चाहूंगी सर।
1: डॉक्टर साहब, अभी इस हम गुफ्तगू को अभी लेते हैं, एक ब्रेक का वक्त हो गया है, तो इस ब्रेक के बाद हम इस बड़ी प्रोडक्टिव और नॉलेजेबल जो डिस्कशन है इसको जारी रखेंगे। सामीन हमारे साथ रहिएगा, हम अभी कुछ देर बाद वक्फे के बाद आपसे मिलते हैं और इस सिलसिले को आगे बढ़ाते हैं।

0: ये आवाज है लाहौर की, लाहौर की। ये आवाज है यूसीपी की, यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक सामाइन, हम मौजूद हैं FM 92.6 से आपकी खिदमत में और एक बड़ी मुफीद गुफ्तगू का सिलसिला दोबारा उसको जारी करेंगे जो हम वक्फे पे जाने से पहले बात कर रहे थे कि किस तरह से जो ज़हनी सेहत है उसका मौसमियाती तब्दीली के साथ कैसे उसका ताल्लुक बनता है। सैलाब आया है, लोग बेचारे घरों से बेघर हैं, उनके जानवरों के लिए चारा मौजूद नहीं है, वो हर वक्त की उनको परेशानी है। फिर बाज़ जगह पर ये होता है कि जब उनके लिए इमदाद तकसीम की जा रही है, उनको कतारों में दिखा के उनकी तस्वीरें ली जा रही हैं, जो बहुत सारे लोग चाहते हैं कि हमारी तस्वीरें इस तरह से ना आए, वो उनके वक्कार को ठेस पहुंचाती हैं। कुछ इदारों ने मैंने देखा है कि वो ये काम किया है कि वो ये करते हैं कि उनके खामों के अंदर ही जाकर तकसीम करते हैं ताकि कोई उनकी तस्वीर ना बना सके कि वो खुराक वसूल कर रहे हैं। तो ये बड़ी अच्छी बात है, लेकिन ये जाहिर करती है कि ये जो कुदरती आफात हैं, क्लाइमेट चेंज है, जो सैलाब आए हैं, इसके नतीजे में इंसानी जो वक्कार है उसके ऊपर कितना बड़ा धचका लगता है। मुझे अच्छी तरह से याद है कि 2010 के सैलाब के दरमियान मेरी फैमिली को मूव करना पड़ा मुजफ्फरगढ़ से और बहावलपुर में अपने अजीजों के यहाँ जाकर ठहरना पड़ा और 5 दिन तक जो वो ठहरे उनके घर में और हमारे फैमिली के बहुत सारे अफराद थे, हमें खुद इस चीज़ का बड़ा शिद्दत से एहसास था कि उनके लिए एक बोझ है, बर्डन है, लेकिन रास्ते मुनक़त थे और ये सारे मसाइल थे। तो उससे वक़ार का जो मामला हैं वो इंसान को पता चलता है कि हम दूसरे के घर पर जाके बोझ बन गए हैं और दूसरा शख्स भी परेशान हो रहा होता है कि इतने सारे अफराद को हम खाना कहाँ से खिलाएं। तो यकीनन इन कुदरती आफात का जो ताल्लुक है या मौसमियाती तब्दीली का जो ताल्लुक है वो इंसान की ज़हनी सेहत के साथ इस तरह से बनता है। अब मुझे समझ में आ गई है कि ज़बरदस्ती नहीं गुजरा जा रहा बल्कि इसका वाकई ताल्लुक जो है वो इस तरह से बनता है। अच्छा, अब हम गुफ्तगू को समेटेंगे, हम ज़रा कॉन्फ्रेंस की तरफ दोबारा आएंगे। अब ज़रा ये थोड़ा सा मुझे डॉक्टर साहब आप बताइएगा कि इस कॉन्फ्रेंस के जो मकासद हैं, वो तो ये मौजू जो है वो तो हमें बता रहा है, कौन कौन सी यूनिवर्सिटीज़ हैं, कहाँ कहाँ से लोग आ रहे हैं, वो क्या करेंगे, रिसर्च पेपर्स पढ़ेंगे, कोई वो डिस्कशन में हिस्सा लेंगे वगैरह वगैरह वगैरह।
2: डॉक्टर साहब, इसके लिए जो कॉन्फ्रेंस का एक थीम है उसके मुताबिक तरीकाकार यही होता है। आप भी क्वाइट वेल अवेयर हैं आप कि कॉन्फ्रेंस के अंदर रिसर्च पेपर्स तो उसकी एक बेस होती है और अगेन हम डिग्नी लॉग्स भी करवाएंगे और रिसर्च पेपर्स भी कराएंगे और इसमें हमारे पास दो
1: रिसर्च पेपर्स तो डॉक्टर साहब प्रेजेंटर्स आकर प्रेजेंटर्स जो रिसर्चर्स भी हो सकते हैं और वो एकेडेमिया से भी ताल्लुक रख सकते हैं।
2: जी जी बिल्कुल।
1: वो क्या ये सारे पाकिस्तान से लोग आएंगे इसमें?
2: जी, यही मैं आपको मजीद बताने जा रही थी कि इसमें हमारे साथ यूनिवर्सिटी ऑफ लिम्ब्रिक आयरलैंड से भी लोग जो हैं वो शामिल होंगे, प्रोफेसर्स शामिल होंगे। इसी तरह से ओस्लो से, यूनिवर्सिटी ऑफ नॉर्वे ओस्लो से भी हमारे पास लोग आ रहे हैं। इसी तरह से हमारे पास तकरीबन काफ़ी सारे अभी तक हमें जो लोग अपना काम और अपनी रिसर्चेस भेज
1: तो
2: चुके
1: तो ये
2: हैं।
1: इंटरनेशनल कॉन्फ्रेंस होगी
2: जी? बिल्कुल, हम इंटरनेशनल कॉन्फ्रेंस ही कर रहे हैं जी और इसमें दो मोड्स हैं हमारे पास, क्योंकि जो हमारे इंटरनेशनल गेस्ट यहाँ पे हमारे पास ट्रैवल नहीं कर सकते वो ऑनलाइन अपने मकाले प्रेजेंट करेंगे और वो हमें एक तो उससे इंटरनेशनल पर्सपेक्टिव्स भी डेवलप होंगे और दूसरा पाकिस्तान में जो प्रॉब्लम्स हैं वो भी हाईलाइट होंगी। और उसके साथ साथ हम कॉन्फ्रेंस के अंदर एक जो हमारे पैनल डिस्कशंस होती हैं कि जहाँ पे हमारे जो लीडिंग प्रोफेशनल्स हैं जो कि इन एरियाज में काम कर रहे हैं वो बैठ के इसमें
1: जो
2: प्रैक्टिसिंग लोग हैं बिल्कुल, वो पॉलिसी मेकर्स भी हैं, वो कुछ रिसर्चर्स भी हैं, वो कुछ प्रोफेसर्स भी हैं जो इसमें रिसर्च कर रहे हैं, तो पैनल डिस्कशंस भी करेंगे। उसके अलावा कीनोट स्पीकर्स भी होते हैं, हमारे गेस्ट ऑफ ऑनर्स भी होते हैं। तो हर शख्स जो इसमें शामिल होगा वो अपना इनपुट देगा, स्टूडेंट्स की तरफ से इनपुट भी आएगा, कुछ स्टूडेंट्स भी हमारे जो इन एरियाज पे काम कर रहे हैं वो भी अपना काम प्रेजेंट करेंगे।
1: अच्छा, ये जो गैर मुल्की मेहमान आएंगे या पॉलिसी मेकर्स आएंगे या प्रैक्टिसिंग लोग जो है वो इस शोबे से आएंगे, क्या उनको आप हमारे सामीन के लिए क्या ये मुमकिन होगा उस मौके पे कॉन्फ्रेंस की गहमा गहमी में कि उनके साथ हम कोई प्रोग्राम कर सकें सामीन की
2: आगाही
1: के लिए? गैर मुल्कियों के साथ हम अंग्रेजी में कर सकेंगे और जो हमारे पाकिस्तानी हैं उनसे हम اردو میں کر سکتے
2: جی بالکل
1: پوسیبلٹی ہو تو بہت اچھا
2: بالکل ہم پوری کوشش کریں گے اور ہمارا آلریڈی یہ پلان میں ہے کہ جو بھی ہمارے انٹرنیشنل گیسٹ آ رہے ہیں وہ ایک ہمارا ٹی وی شو بھی اور ریڈیو شو بھی ضرور کریں تاکہ جو کانفرنس کے اندر ہو رہا ہے وہ تو ڈیفینیٹلی ہم اس کو لائیو بھی کرتے ہیں اس کی رپورٹ بھی دی جاتی ہے لیکن جب وہ یہ پروگرام کریں گے تو آئی بلیو کہ وہ زیادہ لوگوں تک پہنچے گا اور وہ جو پیغام ہے وہ بھی بہت ضروری ہے کہ ایک عام سننے والا انسان جو اس کانفرنس میں شامل نہیں ہوا اس تک بھی وہ پیغام پہنچ سکے اور یہ لوگ اپنی جو پرسپیکٹیوز ہیں جو اپنا نظریہ ہے جو اپنا جس طریقے سے وہ چیزوں کو ہینڈل کر رہے ہیں ہم ان سے بھی سیکھیں اور وہ ہم سے سیکھیں کہ کس طرح سے مسائل جو ہیں وہ درپیش ہیں پروفیشنلز کو اور اس کو کیسے سالو کیا جا سکتا ہے.
1: جی مس نعیمہ آپ ذرا تھوڑا سا کانفرنس کے حوالے سے مزید بتا دیجئے کہ اس کے کتنے سیشنز ہوں گے اور اگر آپ بتا سکیں کہ کل کتنے پریزنٹرز اس میں آ رہے ہیں جو کانفرنس میں اپنے مقالہ جات پیش کریں گے, ملکی کتنے ہیں, غیر ملکی کتنے ہیں, ایک رف سا آئیڈیا
2: یہ.
1: اور کیا اس میں جو یو سی پی کی ایک اچھی خصوصیت ہے وہ یہ ہے کہ یہ انکریج کرتی ہے اپنے اسٹوڈنٹس کو بھی کہ یہ بھی مقالہ جات پیش کریں, تو کیا آپ کے ڈپارٹمنٹ سے سائیکالوجی ڈپارٹمنٹ سے ہائر لیول کے اسٹوڈنٹس پرٹیکولرلی ایم ایس لیول پہ یا پی ایچ ڈی لیول پہ یا ایون بیچلرز لیول پہ بچے پریزنٹ کریں گے اس طرح کی؟
3: جی سر بالکل, یہ ہماری کانفرنس کا بڑا امپورٹنٹ پارٹ ہے کہ بچوں کو ہم اس میں شامل کریں اور انہوں نے اپنے جو ریسرچ پروجیکٹس ہیں ان کو ہمیں بھیجنا بھی شروع کر دیا ہے اور ہم ایم کر رہے ہیں کہ ہم اراؤنڈ 100 پیپرز تو ضرور انشاءاللہ پریزنٹ ہوں ہماری کانفرنس میں, نیشنل پلس انٹرنیشنل. اور اس کے علاوہ ہمارے پاس جو گیسٹس آ رہے ہیں, جو کی نوٹ اسپیکرز آ رہے ہیں, ڈیفینیٹلی وہ بھی اپنے کچھ ریسرچز پریزنٹ کریں گے. سو یہ ہم سب کے لیے لرننگ کا ایک بہت اچھا موقع ہوگا.
1: ضروری نہیں ہے کہ صرف سائیکالوجی کے لوگ ہی جا کر اس کو سنیں, زندگی کی کسی بھی شعبے سے تعلق ہو,
3: کیونکہ سر کلائمیٹ چینج ہے, ڈگنیٹی ہے, تو وی آر ایمنگ کہ ہم ان لوگوں کو بلائیں جو اس ایریا میں ایکسپرٹس ہیں, جیسے کلائمیٹ چینج یا کلائمیٹ والے جو ڈپارٹمنٹس ہیں, وی آر ٹرائنگ کہ ہم وہاں سے بھی جو ایکسپرٹس ہیں ان کو بلائیں پینلز میں شامل کریں, کیونکہ ان کی رائے لینا بہت ضروری ہے. جو لوگ آن گراؤنڈ کام کر رہے ہیں obviously they know much better than us.
1: اچھا مس نعیمہ, ساتھ ساتھ یہ بھی بتا دیجیے گا کہ یہ جو کانفرنس میں مقالہ جات پڑھے جائیں گے کیا یہ کہیں کتابی شکل میں یا آن لائن عام آدمی کو پڑھنے کے لیے دستیاب ہوں گے؟
3: جی سر,
1: یا اس کی ایکسس لمیٹڈ ہوگی؟
3: بالکل سر, ہم آن لائن پروسیڈنگز ڈیفینیٹلی اس کی جو ہے وہ شیئر کریں گے سافٹ کاپی میں.
1: درست ہے. اور دوسری یہ کہ جو اس کی سفارشات طے کی جائیں گی وہ کون سے گورنمنٹ کے ادارے ہو سکتے ہیں متعلقہ جہاں یہ سفارشات بھیجی جائیں؟
3: سر کیونکہ ہم اس کو بہت زیادہ فوکس کر رہے ہیں ان دو مینٹل ہیلتھ, آبویسلی وہ لوگ جو ایسوسیشنز ہیں جو مینٹل ہیلتھ کے اوپر کام کرتی ہیں گورنمنٹ لیول پہ بھی انٹرنیشنل لیول پہ بھی, ہم اس کو اس کا پارٹ بنائیں. کلائمیٹ چینج پہ جو لوگ ہیں, جس طرح ہیومن ڈگنیٹی کا ڈاکٹر ایولین ہیں, وہ آل اوور دا
1: ورلڈ
3: جو ناروے سے تعلق رکھتی ہیں, کیونکہ وہ اس کے بعد بھی میرا خیال ایک اور کانفرنس پہ جا رہی ہیں, تو وہ ہر سال میں 2-3 کانفرنس ہیومن ڈگنیٹی پہ ہی کرواتی ہیں. سو ہمارا پرپز بھی یہی ہے کہ یہ پیغام جہاں پہ وہ جا رہی ہیں ہمارے تھرو پہنچتا
1: رہا ہے.
2: اس کے علاوہ ڈاکٹر صاحب اس میں جو منسٹری آف ہیلتھ ہے ڈیفینیٹلی ان کا ایک بہت بڑا رول ہے کہ مینٹل ہیلتھ پہ بھی وہ کام کر رہے ہیں, اور اس کے ساتھ ساتھ جو انوائرمنٹ سے ریلیٹڈ بھی گورنمنٹ کے ادارے ہیں جو کام کر رہے ہیں, تو کوشش یہی ہوگی کہ ہماری سفارشات اس لیول تک پہنچے.
1: ان میں سے بعض تو شاید ان کو مدعو بھی شاید
3: مدعو بھی اس لیے کوشش کر رہے ہیں.
2: جی بالکل,
1: اگر وہ آتے ہیں تو وہ ایک تو براہ راست انٹریکشن بھی ہو جائے گا, اور بصورت دیگر یہ کہ وہ جو سفارشات ہیں, ریکمنڈیشنز ہیں, وہ متعلقہ محکموں کو
2: یقیناً
1: جو ہے وہ بھیجیں گے. سامعین, آپ نے ہمارے ان دونوں مہمانوں کی گفتگو سنی جو کانفرنس سے متعلق تھی, اس کے اغراض و مقاصد کے اوپر بات ہوئی. مقالہ جات تقریباً 100 سے زائد ہوں گے, طلبہ بھی اس میں شامل ہوں گے. یہ ایک انٹرنیشنل کانفرنس ہوگی جس میں پاکستان سے بھی ریسرچرز شریک ہوں گے اور بیرونی دنیا سے بھی لوگ آئیں گے. ان میں ڈاکٹر ایولین, جن کا ذکر انہوں نے کیا, میں ان سے مل چکا ہوں, بہت ڈائنامک بزرگ ہیں, بہت ڈائنامک پرسنالٹی ہیں, انسپائرنگ پرسنالٹی ہیں, اور ان کا جو اسٹائل ہے انتہائی پازیٹیو ہے. پچھلی کانفرنس کے موقع پہ میری ان سے ملاقات ہوئی اور میری خواہش تھی ان کے ساتھ ہم کو پروگرام کریں, لیکن ان کی بے تحاشا مصروفیات اور ظاہر ان کی عمر کو مد نظر رکھتے ہوئے ہم وہ نہ کر پائے. اب کی بار ایسا کچھ اگر ہو گیا تو میں ڈاکٹر شازیہ صاحب آپ سے درخواست کروں گا کہ کوئی اس چیز کا اہتمام ضرور کریں.
2: میں صرف آپ سے ایک درخواست کروں گی کہ آپ پلیز کانفرنس کی جو ڈیٹس ہیں وہ ضرور شیئر کر دیں.
1: جی جی پلیز, وہ ذرا آپ اس کی جو ڈیٹس ہیں, بلکہ میں آپ سے ہی کہوں گا کہ اس کی جو ڈیٹس ہیں
2: 29 اور 30 اکتوبر کو جی یہ کانفرنس انشاءاللہ ہوگی.
1: بالکل.
2: تو ہم ریکویسٹ کرتے ہیں جو ہمارے سننے والوں میں پروفیشنلز بھی ہیں اور جو باقی بھی ایسے لوگ ہیں جو اس پہ کوئی بھی کام کر رہے ہیں, تو اگر وہ ہمیں اپروچ کرنا چاہیں تو وہ ضرور ہمیں اپروچ کریں 29 اور 30 اکتوبر کو
1: شریک ہوں. پیٹرن ان چیف جو ہماری اس کانفرنس کے ہیں وہ پروفیسر ڈاکٹر حماد نوید ہیں جو کہ پروریکٹر ہیں ہماری یونیورسٹی کے, یونیورسٹی آف سینٹرل پنجاب کے. اس کو جو پیٹرنائز کرنے میں لوگ شامل ہیں ان میں محترمہ خدیجہ عامر صاحبہ ہیں, اسی طریقے سے جو ہے وہ پنجاب گروپ آف کالجز ہمارا جو ہے وہ اس میں شامل ہے, فیکلٹی آف ہیومینٹیز اینڈ سوشل سائنسز کے ڈین جو ہیں وہ ڈاکٹر خالد منظور بٹ صاحب, وہ بھی اس کے پیٹرنس میں شامل ہیں جو اس کو پیٹرونیج دے رہے ہیں اور سہولیات یہ سب لوگ مل کے دے رہے ہیں, کیونکہ یہ ایک بنیادی طور پہ بین الاقوامی کانفرنس ہے, ظاہر ہے اس کے انتظامات بہت لمبے ہوتے ہیں. اس کے جو چیف آرگنائزر ہیں وہ ڈاکٹر صاحب آپ خود ہیں ماشاء اللہ, اور ڈپارٹمنٹ کو بھی آپ ایڈ کر رہی ہیں. اس کے علاوہ جو آرگنائزر اس میں ہیں ان میں جو ظاہر ہے کہ ایک بڑا کام ہوتا ہے اس کو آرگنائز کرنے کے لیے, ڈاکٹر بشرا ناز اس میں شامل ہیں, محترمہ نعیمہ سرفراز صاحبہ جو اس وقت ہمارے ساتھ موجود ہیں یہ بھی اس کے آرگنائزرز کے اندر موجود ہیں, ڈاکٹر گلناز انجم صاحبہ ہیں, اور پھر کانفرنس کی جو سیکرٹری کے طور پہ فرائض سر انجام دیں گی وہ محترمہ مومنہ نیر صاحبہ ہوں گے. تو یہ بہت ڈائنامک سے لوگ ہیں, بہت تجربہ کار لوگ ہیں کانفرنس کے حوالے سے, اور یقیناً اس کے شرکا کو بہت کچھ سیکھنے کا موقع ملے گا. اس کے ساتھ ہی ہم آج کے اس پروگرام کا اختتام کرتے ہوئے ڈاکٹر شازیہ صاحبہ اور محترمہ نعیمہ سرفراز صاحبہ سے میں ان کا شکریہ بھی ادا کرتا ہوں, اور سامعین آپ کا بھی بہت شکریہ. آپ اپنی تجاویز اور آرا سے ہمیں ضرور آگاہ کیجیے گا. اللہ حافظ.